0: एविडेंस बेस्ड मेडिसिन है नो पूरा जिस दिन गांव पे ना रिसर्च आनो ते रिसर्च पो बुक्स ना पब्लिश आनो मैडम लेना ते बुक्स ना अंगता ई वेस कोर ला चंग जर ते मिरु कि ई खप माने ते माने माने मिट ने मिटों से सा खाबे ओंचेन माने चून खाप जियों चेन ते वे जस्ते के पास जुमो या नोचे शिक चंग मानो ते अंगता मिथ जरचेन इंग्लिश है ना ये वो एक गलत फहमी है जो हमारे माशरे में है जिसके लिए शिकेतपा जुमो योंचे इस पे ते वे रीजंस मा मंगपो योंचे मैडम लेना प्रेगनेंसी में आपका वजन बढ़ जाता है माता चित पो खैर इच्छा तेरे किलो चूज जक्सन हो माता रहा है प्रेग्नेंट लेडीज का 9 महीने में इतना वजन बढ़ जाता है तो चिक चित पो जक्सा छीना शिकेत पे का तो चिक लो डाउन पोचेन तेने हार्मोनल चेंजेस आयो चेन फिजियोलॉजिकल चेंजेस अर्चेन का वजह से माता जुक्स पो ना चेंजेस मंगपो योंस रुस्पा कमजोर सों एक्टिविटी मंगपो मसों आता है प्रेग्नेंट लेडीज उन मा मंगपो डूला मेरुक ले वर्जिश चुआ मेरुक सों पसाना ते चल खर्ची हुआ आता है न्यूट्रिशन मांगे आला मसों पसाना फैक्टर मा मंगपो यों दुक कावे जस्ते शकेत पा जुमो यों बट एनेस्थीजिया एज सच ते वे जस्ते शकेत पा चंग नुकसान मेत क्या यू आता रहे वहम जिक चोशिक या गलत फहमी जिक चोशिक इन तिक दुक का मैसेज पे आता है माशरे ना तांचेस पो मा खक चने नो मैडम
1: बख्शे सर از من پس از مول سانگی دی انستهزی دی سو باغا سو چگا تان متنا دوس غتی خیت پالا زش مو یونسه منزری چادر بنا من ماو می کنا تا گوین دو کی دی انستهزی سو با تان سرگا پونر خیت پالا زش مو یونسن یا سغا دی خیت پالا زش مو دیانا انستهزی سو با سون سنزری چنا یز من پس از مول سان سر دی گنا غتی دکسن اتس فیزیوتراپیس پر تان سر غتی کریل تان غتو اتس ngatanga mana thongo mindu pae ki ga suchi ge physiotherapy therapy mana doctor is song se bo sere mene ma bachas men ya di physiotherapy chin jere ngati milla thik bas ngata ha ma ga tang chana di physiotherapy is kor la yares ngati khortang scan khanu la face pa bas molna
0: o jungira mane important question ji ka tia zat i chalak po nga ngi samara ki i mane important enok ngira ngata patient care nang healing ena nga i thong madam ngati सोसाइटी ना मरा इलो सुम चम शिंगे का प्रैक्टिस शोस मती सोसाइटी ना अवेयरनेस फिजियोथेरेपी स्कोरला मनिंग यून दुख मैडम ले मता है पेशेंट जी आजर ना गिरा फिजियोथेरेपी जिक चुआ शक्यो दो सो जर ना गोमाता खोनला फिजियोथेरेपी उ ची इन ते ओ स्कोर ते वे ते वे स्कोर बुकोरा हा मगवा दो जूस पा दान दिनी तो सेना चम शिक सर्जरी इंपॉर्टेंट इन तिन्ना वो बराबर है हिस्से ना फिजियोथेरेपी इम्पोर्टेंट है ना मैडम लेना सम शिकता है मेहनत चोसते पेशेंट ला ऑपरेशन चुनगेरा एग्जाम्पल जिकता है गाता है पुक्समोस पोचे से ऑपरेशन जो का ना गाता है जुमो का पुक्समोस जिया का अमाजिक अबाजिक डुल गया ना मेत को जुमो मशंटे गाता है तो शख्स थे गाता है पुक्समो डैमेज पो जतका ने अजुक पो सिक्स पो फिंग से थे गाता है रिप्लेस चोसते गाता है सोमा अजुक सिक्स पो स्पो स्पोस तिल्टिंग ने फिजियोथेरेपी चोचेस पो मक चने ते मस ची गए ऑपरेशन चो ना चून चोस शेनमो चोस माइनर चोस मेजर सर्जरी चोस फिजियोथेरेपी वो मने खाचा ने नो मैडम ये जूस निरा 50% बो अगर सर्जरी रोल ना 50% बो फिजियोथेरेपी रोल है नो अगर गाता है सही ना फिजियोथेरेपी मचो ना ऑपरेशन फेल छचे से चांस आयो दुख ये निरा एग्जाम्पल जिकता है मैडम टू चून जो गए का लो चुंगी शिक्षा डोखो लकपा छकते हो लकपा छकते गए थे ऑपरेशन बोचोस रुस्पा मने 100% फर्स्ट क्लास थुद लेकिन खो जिक्स थे फिजियोथेरेपी मचुआ मचुआ मचुआ खो लकपे ना मूवमेंट पो रेंज ऑफ मोशन गए इधर चेन लकपा कुमचेस नाशकेस पोते खो न्यून योस तो रीजन चिक चिक सिर्फ वजह चिक चिक योत्पिन इवा कि ऑपरेशन है गया खो फिजियोथेरेपी वो कौक या चो वश योत्पिन ते मचुआ दिन ये प्लेटफॉर्म कने ये मी छमा जुआ एक फोलात कि मेहरबानी ये जहाँ उल्ला नम ऑर्थोपेडिक डॉक्टर या कासु डॉक्टर जी हाँ फिजियोथेरेपी चोस जरा डो ते वो चोचेस पो मखाक चनन गाता है फिजियोथेरेपी छाती फिजियोथेरेपी ओन चेन सिक्स होने रुस्पा होने जॉइंट्स होने मशंटे जरूरी दुख इतना इतु बरा सा सम शिक सर्जरी इम्पोर्टेंट इन ते जो चिक तिन्ना बराबर बा फिजियोथेरेपी इम्पोर्टेंट इन मैडम
1: بخشی سری از من کارتن متا بس مولس کی گتو سلاتا اپریشن پویا سرجری گتو متا ضروری نہ گتو دینا چوکسلا تا فیزیوتھراپی من کارتن انجری چنا دیر گبنا مسیرا دینا فیس پر بس تی کرتن یان کنن لا مول زری سر کی متے زربے تگی تبا کی زری یا سیکریٹ تون چس پو یا رڈو شو کن گتو چلق چکن دا گا می مش کس کولے نوت نہ گتو متے زربت کی دوز لخصو زشمو اتی رگویان یونچه سندری یا تیر دلوکس بیگر